0: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
1: तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल अनलाइन र रेडियोमा
2: नमस्ते श्रोतावृन्द स्वागत छ तपाईँलाई एसबीएस साउथ एसियनको नेपाली कार्यक्रममा म सुनिता पोखरेल कार्यक्रम सुरु गर्नु अगाडि एसबीएस नेपाली आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौ जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ यो कार्यक्रम तपाईँले मंगलबार एसबीएस साउथ एसियनमा दिउँसो दुई बजे प्रत्यक्ष प्रसारणका साथै बिहिबार एसबीएस रेडियो दुईमा पुनः प्रसारणमा सुनिरहनु भएको छ र अब भने आजको कार्यक्रममा समावेश हुने विषयहरूबारे छोटकरीमा जानकारी लिउँ कार्यक्रममा सदाझैं यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नेछौ सहकर्मी दिनिताजीबाट नेपाल संवाददाता प्रतीक्षा दुलालले पछिल्ला सात दिनका नेपाल समाचार लिएर आउनुहुनेछ अस्ट्रेलिया सम्बन्धी नै अर्को विषयमा चाहिँ वन नेशन नेत्री पॉलिन ह्यान्सनले नेशनल प्रेस क्लबमा दिएको भाषणको किन आलोचना भइरहेको छ भन्ने बारे पनि सुन्नेछौ अनि फुटबलका गफ त छुट्ने कुरै भएनन् आज हामी केही महिना अघि अस्ट्रेलिया आएका नेपाली फुटबलका हस्ती राजु काजी श्रेष्ठले विश्वकप र त्यसमा पनि समूह बीमा परेका टीमहरूमध्ये कसको नकआउट चरणमा पुग्ने सम्भावना बलियो छ भन्ने बारे बताएका छन् त्यसलाई पनि राख्नेछौ तपाईँ पनि आफ्नो अनुमानमा विश्वस्त हुनुहुन्छ भने हामीलाई फोन गरेर आफ्ना विचार राख्न सक्नुहुन्छ प्रत्यक्ष कार्यक्रममा जोडिएर त्यसका लागि नम्बर हो 1300799767 फोन गर्न अलि मिल्दैन जस्तो लाग्छ भने पनि केही छैन हामीलाई एसएमएस गरेर पनि आफ्नो मत राख्न सक्नुहुन्छ त्यसका लागि नम्बर रहेको छ 0439799767 र हामी कार्यक्रममा फुटबल सम्बन्धी हुन्छ नि अब पछिल्ला खेलहरूलाई लिएर र आगामी खेलहरूका सम्बन्धमा विश्लेषण र अनुमान सहितका कुराकानीहरू लिएर आउनेछौँ प्रत्यक्ष रूपमा यति भन्दै अहिले भने पछिल्ला सात दिनका प्रमुख अस्ट्रेलियन समाचार सुनौ जसलाई प्रस्तुत गर्दै हुनुहुन्छ मेलबर्नबाट सहकर्मी दिनिता रिसालले
3: धन्यवाद सुनिताजी र श्रोताहरूलाई मेलबर्नबाट म दिनिता रिसालको नमस्कार कार्यक्रममा अब पालो भएको छ अस्ट्रेलियाका गत सात दिनका प्रमुख समाचार सुन्ने मुख्य विषयमा ब्याजदर 4.35% यथावतै राख्ने रिजर्भ ब्याङ्कको घोषणा कियर स्टार्मरको राजीनामापछि प्रधानमन्त्री एन्थनी अल्बनिजीद्वारा विगतको सहकार्यका लागि धन्यवाद व्यक्त र फिफा विश्वकपमा दोस्रो खेलको हारपछि प्याराग्वेसँग भिड्ने तयारीमा सकरूज अब समाचार विस्तारमा रिजर्भ ब्याङ्क अफ अस्ट्रेलियाले ब्याज दर 4.35% यथावत राख्ने निर्णय गरेको छ गत मंगलबार बसेको बैठकपछि ब्याङ्कले सो घोषणा गरेको हो यसले घरधनीहरूलाई केही राहत दिने अपेक्षा गरिएको छ भने मुद्रास्फीति नियन्त्रणमा लिन आउँदा महिनामा ब्याज दर फेरि बढ़ाउन सक्ने आरबीएले जनाएको छ मेलबर्नमा गत शुक्रबार जून 19 भएको एक गाड़ी दुर्घटनामा परि एक 49 वर्षीय नेपाली महिलाको मृत्यु भएको छ विक्टोरिया प्रहरीले जारी गरेको विज्ञप्ति अनुसार बिहान 6 बजेको आसपास डल्टन रोड र बर्टन स्ट्रीटको इन्टरसेक्सनमा एउटा मित्सुबिशी एक्लिप्स र फोर्ड फाल्कन सिडान आपसमा

0: रोकिएको जानकारीपछि आपतकालीन सेवालाई बोलाइएको थियो। मित्सुबिसीमा सवार रहेकी उक्त महिलाको प्यारामेडिक्सहरूले उपचार गर्ने प्रयास गरेको तर घटनास्थलमै मृत्यु भएको बताइएको छ। गाड़ीका 52 वर्षीय पुरूष चालकलाई चोटपटक नलागेको र प्रहरीले घटनास्थलबाट पक्राउ गरेको जनाइएको थियो। यो समाचार तयार पारिएको समयसम्म उनीमाथि डेन्जरस ड्राइभिङ कजिङ डेथ र एक्सिड द प्रिस्क्राइब्ड कन्सन्ट्रेशन अफ एल्कोहलका आरोप लागेको भिक्टोरिया पुलिसले गत शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाएको छ। उनलाई जमानतमा रिहा गरिएको र जून 25 मेलबर्न म्याजिस्ट्रेट्स कोर्टमा उपस्थित हुनुपर्ने प्रहरीको भनाइ छ। फोर्ड गाड़ीका एकल 22 वर्षीय चालक भने सामान्य चोटपटकका कारण अस्पताल पुर्याइएका थिए। वेस्टर्न अस्ट्रेलियामा घातक H5N1 बर्ड फ्लू संक्रमित अर्का एक चराको मृत्यु भएको पुष्टि भएको छ। उक्त चरा जायन्ट पेट्रेल प्रजातिको हो जसमा गएको सप्ताहन्तमा संक्रमण पुष्टि भएको थियो। राज्यको डिपार्टमेन्ट अफ प्राइमरी इण्डस्ट्रीज एण्ड रिजनल डेभलपमेन्टले समाचार द गार्डियनसँग पुष्टि गरेको हो। यसअघि एक ब्राउन स्कुवा चरा पनि यही रोगबाट संक्रमित भएको थियो। अहिलेसम्म बिरामी वा मृत अवस्थामा फेला परेका 1 दर्जनभन्दा बढ़ी चराका घटना पनि रिपोर्ट भएका छन्। बिरामी चराहरूको नजिक प्रशिक्षित विशेषज्ञ बाहेक अरू कोही पनि नजान राज्यकी कृषि तथा खाद्य मामिला सम्बन्धी मन्त्री ज्याकी जार्विसको भनाइ छ।
1: So the advice is we don't want anyone going near these birds except biosecurity officers, trained biosecurity officers and veterinarians to do the sampling. So whilst wildlife carers have been fantastic and at the forefront, we now ask that nobody go near sick or injured birds while we go through this surveillance process.
0: संयुक्त अधिराज्यका प्रधानमन्त्री कियर स्टार्मरले लेबर पार्टीको प्रमुखबाट राजीनामा दिएसँगै प्रधानमन्त्री एन्थनी अल्बनीजीले हालसम्मका सहकार्यका लागि धन्यवाद ज्ञापन गरेका छन्। स्टार्मरले आफ्नै पार्टीभित्र बढ़दो दबावपछि राजीनामा दिएका हुन् र उनी पछिल्लो 1 दशकमा कार्यकाल पूरा गर्नुअघि पद छोड्ने 6 बेलायती प्रधानमन्त्री बनेका छन्। त्यसको केही घण्टापछि एण्डी बर्नमले मेकरफील्डका सांसदका रूपमा शपथ लिँदै लेबर पार्टीको प्रमुख तथा प्रधानमन्त्री बन्न प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। नयाँ व्यक्ति मनोनयन नभएसम्म आफू प्रधानमन्त्रीकै रूपमा रहने स्टार्मरले बताएका छन् र नयाँ प्रधानमन्त्री सेप्टेम्बरमा संसद पुनः बस्नु अघि चयन हुने अपेक्षा गरिएको छ। प्रधानमन्त्री अल्बनीजीले उनलाई एक असल मित्रको रूपमा वर्णन गर्दै अकस युक्रेन र अनलाइन सुरक्षा लगायतका विषयमा सँगै काम गर्न पाएकोमा कृतज्ञता व्यक्त गरेका हुन्।
2: I'm grateful for the opportunities we had to work together to strengthen our AUKUS defence and security partnership, support the brave people of Ukraine, and keep children safe from the damage that social media can do. I wish Kia, Victoria and their children well with everything the future holds.
0: फिफा विश्वकप 2026 को पहिलो 9 दिनमा अस्ट्रेलियाका 1/3 भन्दा बढ़ी दर्शकहरूले प्रतियोगिताको प्रसारण हेरेका छन्। पछिल्लो 1 सातामा अस्ट्रेलियाका 1,16,00,000 भन्दा बढ़ी बासिन्दाहरूले एसबीएसका विभिन्न प्लेटफर्म प्रयोग गरेका छन् जसमध्ये 46% दर्शकले एसबीएस अन डिमाण्ड मार्फत खेल हेरेको तथ्याङ्कले जनाउँछ। शनिबार बिहान यूएसए विरूद्ध सकरूजको खेल मात्र करिब 34,00,000 हेरेका थिए। अब खेलकुदमा फुटबल विश्वकपकै प्रसंग। संयुक्त राज्य अमेरिकासँग 2-0 हार बेहोरेको सकरूजको टोली छनौटबारे प्रशिक्षक टोनी पपोभिचको आलोचना भइरहँदा उनका सहायक प्रशिक्षक मिले यडिनाकले बचाउ गरेका छन्। अस्ट्रेलियन टोली शुक्रबार प्याराग्वेसँग हुन गइरहेको समूह चरणको अन्तिम खेलको तयारीमा जुटेको छ। ग्रुप डीमा 2 स्थान ढुक्कसँग हासिल गर्न अस्ट्रेलियाले प्याराग्वेलाई हराउन वा बराबरीको खेल हुन महत्वपूर्ण रहेको छ। आउँदो खेल चुनौतीपूर्ण रहने बताउँदै मिले यडिनाक
3: When you're playing with against a South American team, they'll fight tooth and nail for every single opportunity, and we don't expect anything different, and we don't demand different from ourselves.
0: हस्त श्रोता वृन्देशका साथै SBS नेपालीबाट गत हप्ताका अस्ट्रेलियाका पछिल्ला समाचार यति नै। थप अध्यावधिक समाचार पडकास्ट र अन्य सामग्रीहरूका लागि हाम्रो वेबसाइट sbs.com.au/नेपाली जानुहोस्। र अब भने कार्यक्रमका अन्य विषयवस्तुहरू सुन्नका लागि फेरि लागौं सिडनीतिर जहाँ हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल।
4: SBS नेपाली, SBS साउथ एशियनमा।
5: धन्यवाद दिनिताजी। र मेलबर्नबाट सहकर्मी दिनिता रिसालले तपाईँहरूलाई यो साताभरि हेडलाइन बनेका अस्ट्रेलिया केन्द्रित समाचारहरू

प्रस्तुत गर्दै हुनुहुन्थ्यो र अब फेरि पनि पालो भनेको अस्ट्रेलियासँग नै सम्बन्धित अर्को एउटा विषयलाई जोड्ने रहेको छ। वान नेशन नेत्री पॉलिन ह्यान्सनले नेशनल प्रेस क्लबमा दिएको भाषणलाई लिएर व्यापक आलोचना भएको छ। आप्रवासी ट्रान्सजेन्डर अस्ट्रेलियन नव अभिभावक तथा सार्वजनिक प्रसारण संस्थाहरूलाई लक्षित गरेको भन्दै उनको भाषणको आलोचना गरिएको हो। सेनेटर ह्यान्सनमाथि स्पष्ट र विश्वसनीय नीति तथा समाधान

0: SBS.
1: Ice Cube's Big 3 is back. The most competitive basketball league on earth is on CBS this Saturday. Big 3 All-Star Dwight Howard and the LA Riot take on Greg Monroe and the Dallas Power. Then in another clash of undefeated teams, Earl Clark and Coach Steven Jackson lead the DMV Trilogy against Montrezl Harrell, Coach Dr. J, and the Chicago Triplets. The game played the way you love. Watch live Saturday on CBS at 4 p.m. Eastern, 1 p.m. Pacific, and catch replays Monday on BET. Presented by iHeart. Yay,
2: yay! विधाको आवश्यकतामाथि समेत प्रश्न उठाइन्। उनको भाषणको मुख्य केन्द्रमा आप्रवासन र बहुसांस्कृतिकताले अस्ट्रेलियाको आवास संकटलाई बढाएको भन्ने दावी थियो। ह्यान्सनले बढ्दो जनसङ्ख्या र आप्रवासनका कारण घरको माग अत्याधिक बढेको र त्यसले आवास उपलब्धतामा दबाव सिर्जना गरेको तथा महँगो पनि बनाएको तर्क प्रस्तुत गरेकी छिन्।
3: Or immigration policy has our country in the state of crisis. At the center of this crisis is the utterly flawed policy of multiculturalism.
2: SBS सँग कुरा गर्दै बहुसांस्कृतिक मामिला मन्त्री एन एलीले उक्त टिप्पणीहरू गैर जिम्मेवारपूर्ण र घृणायुक्त भएको बताएकी छिन्।
4: There's a fear in the community of how this might resonate and what the real impacts that this might have on people, particularly the kind of the dog whistling, but also some of the blatant racism that's in there as well. But there is also a sense of in unity we are strong, and a sense that also this is really about degrading Australia, degrading our communities. There is a strong sense of identity among all Australians that really puts our diversity at the core of that, that our diversity is our strength.
2: अस्ट्रेलिया इन्स्टिच्युटका वरिष्ठ अर्थशास्त्री म्याट गर्नफले उपलब्ध तथ्याङ्कहरूले आप्रवासीहरूले आवासको किफायतीपनमा कुनै नकारात्मक प्रभाव नपर्ने देखाएको बताएका छन्। आप्रवासीहरूले समग्र अर्थतन्त्रमा सामान्यतया सकारात्मक योगदान दिइरहेको देखिने उनको भनाइ छ। एसबीएस फिलिपिनोसँग कुरा गर्दै युनिभर्सिटी अफ टेक्नोलोजी सिडनीमा आप्रवासन तथा जातीय विभेद सम्बन्धी अनुसन्धानमा केन्द्रित समाजशास्त्री क्रिस्टिन अक्युनोले प्रणालीगत समस्याहरूको दोष आप्रवासीहरूलाई दिनु गलत भएको बताएकी छिन्।
5: There is a bit of a fallacy around the idea of Australia as this kind of successful multicultural nation that has somehow discarded racism. You know, it still very much demonizes migrants and so on, and you can see that now more than ever, you know, with the migrants being blamed for the housing crisis, migrants being blamed for all sorts of reasons. So that is still there, but in much more operates in a much more complex way than the kind of direct exclusion that people used to experience.
2: ह्यान्सनले कट्टर इस्लाममा संलग्न रहेका देशहरू भन्दै ती देशबाट आप्रवासीहरूलाई अस्ट्रेलिया आउन प्रतिबन्ध लगाउने पनि वाचा गरेकी छिन्। राष्ट्रिय सुरक्षा सम्बन्धी चिन्ता उठाउँदै उनले हाल अस्ट्रेलियाको सुरक्षा तथा गुप्तचर संगठन एजियोको निगरानी सूचीमा करिब 18,000 मानिस रहेको आफूलाई लागेको बताएकी छिन्। तर यो तथ्याङ्कको स्रोत स्पष्ट छैन किनभने एजियोले निगरानी सूचीको कुल संख्या आफूहरूले नराख्ने बताएको छ। अस्ट्रेलियन फेडरेशन अफ इस्लामिक काउन्सिल्सका अध्यक्ष डाक्टर रातेब जुनैदले भने मुस्लिम अस्ट्रेलियनहरू समस्या नभएको स्पष्ट गरेका छन्।
6: Muslim Australians are not guests. We are not a problem to be managed. We are not a security risk to be explained away. We are citizens, neighbors, workers, students, parents, volunteers, professionals, business owners, community leaders, and public servants. We are part of Australia.
2: बहुसांस्कृतिकताको विषयमा ह्यान्सनले चार मध्ये एक अस्ट्रेलियनले घरमा अंग्रेजी बाहेक अन्य भाषा बोल्ने बताएकी छिन्। उनले सबै नागरिकले एउटै भाषा नबोल्ने अवस्थामा देशले सामाजिक एकता वा सोशल कोहिजन कसरी हासिल गर्न सक्छ भन्ने प्रश्न उठाएकी छिन्।
3: Only a fool would ignore the growing language problem, which is a function of immigration.
2: तर घरमा अन्य भाषा बोल्नुको अर्थ मानिसहरूले अंग्रेजी नै नबोल्ने भन्ने होइन। पछिल्लो जनगणना अनुसार केवल 3.4% मानिसहरूले मात्र अंग्रेजी राम्रोसँग नबोल्ने वा बिल्कुलै नबोल्ने बताएका छन्।

0: अस्ट्रेलियाको तथ्याङ्क विभाग अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स एबीएसका हालैका सर्वेक्षणहरूले सन् 2025सम्ममा 75% अस्ट्रेलियनहरूले बहुसांस्कृतिकता देशका लागि राम्रो हो भन्ने विश्वास राखेको देखाएका छन्। फेडरेशन अफ एथनिक कम्युनिटी काउन्सिल अफ अस्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष पीटर डुकासले पनि अस्ट्रेलिया कहिले पनि एकल सांस्कृतिक देश रहेको थिएन भनेका छन्।
1: So even during the White Australia policy, even during what we would describe as a time where it was far less pluralistic, Australia was always made up of many cultures, from First Nations people before settlement through to the colonial era, through to Federation. This has never been a monocultural country, and for that reason, the historical inaccuracies and the divisive nature of what she was saying yesterday concern us.
0: सेनेटर ह्यान्सनले ट्रान्सजेन्डर अस्ट्रेलियनहरूलाई पनि लक्षित गर्दै टिप्पणी गरेकी छिन्। उनले आफूले ट्रान्सजेन्डर विचारधारा भनेर सम्बोधन गर्ने अवधारणाले उनकै भाषामा इन्फेक्टिङ सोसाइटी अर्थात समाजलाई असर पारिरहेको दावी गरेकी छिन्।
2: This transgender movement is a militant force right throughout society and must be confronted. I repeat, through a whole stack of government authorities, which the average Australian knows nothing about because they are too busy getting on with their lives, this movement, like militant Islam, is everywhere and seeks to redefine humanity and biology.
0: एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियाको जनसङ्ख्यामा 1% भन्दा कम मानिसहरू ट्रान्सजेन्डर वा जेन्डर डाइभर्स रहेको देखिन्छ। जेन्डर डाइभर्स भन्नाले परम्परागत पुरूष वा महिला श्रेणीमा मात्र सीमित नहुने व्यक्तिहरूलाई जनाउँछ र 81% अस्ट्रेलियनहरूले उनीहरूलाई अन्य नागरिक सरह समान अधिकार र सुरक्षा मिल्नुपर्छ भन्ने धारणा राखेको तथ्याङ्कहरूले देखाउँछ। ह्यान्सनले सेक्स डिस्क्रिमिनेशन कमिश्नर एना कोरीलाई पदबाट हटाउने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन्। उनले मानवाधिकार आयोगका प्रमुख ह्युटर क्रस्टरको पनि आलोचना गरेकी छिन्। एबीसी रेडियोसँग कुरा गर्दै द क्रस्टरले उक्त भाषण निकै चिन्ताजनक रहेको बताएका छन्।
3: They worried me, you know, that was a speech that really punched down on a lot of Australians. When you look at attacks on the trans community, are less than 1% of our population, and a population group that has experienced extreme disadvantage and discrimination, including issues around safety and violence and harassment and bullying.
0: Green Senator Sarah Hanson-Youngle उक्त भाषणलाई अत्यन्त निन्दनीय भन्दै त्यसमा कुनै वास्तविक नीतिगत प्रस्ताव नरहेको बताएकी छिन्।
4: What it showed me is Pauline Hanson is the same old Pauline Hanson she's always been. What was on display yesterday was a rambling Trumpian speech based on hate and fear, not on hope and ideas.
5: र नव अभिभावकहरूबारे ह्यान्सनको टिप्पणी पनि सुनाउनेछौ, तर त्योभन्दा अघि छोटो विश्राम लिऊ।
6: SBS नेपाली, SBS साउथ एसियनमा।
7: ¿Qué es Spectrum Internet? Es el internet confiable para navegar, jugar y hacer streaming a tu manera. También es la seguridad que necesitas.

0: ¿Qué es Spectrum Internet? Es el Internet confiable para navegar, jugar y hacer streaming a tu manera. También es la seguridad que necesitas para proteger a tu familia en línea. Y con el poder de Wi-Fi 7 en casa, estarán listos hoy, mañana y siempre. Es un Internet rápido, seguro y listo para el futuro. Spectrum Internet es todo lo que necesitas y más. Cámbiate hoy en Spectrum.com. Los servicios no están disponibles en todas las áreas. Se aplican restricciones.
1: Garbata hai
2: far from the partisan politics
3: sathi bhanda badi bhasha haru ma samachar tapai ko mood anusar ko geet sangeet ani gajab ka podcast haru tapai lai kurera basirheka chan SBS audio app download garnu hos wa
4: sbs.com.au/audio
5: विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम म सुनिता पोखरेलको साथमा र विश्राम लिनु अघि हामीले वन नेशन नेत्री पॉलिन ह्यान्सनको भाषणबारे चर्चा गर्दै थियौं अब फेरि सो भाषणलाई लिएर आएका प्रतिक्रिया बारेको रिपोर्टलाई नै निरन्तरता दिउं अभियन्ताहरूले ह्यान्सनको नव अभिभावकले पाउने तलबी विदा वा पेड प्यारेन्टल लिभ सम्बन्धी दृष्टिकोणलाई पनि अस्वीकार गर्दै यसलाई पुरानो सोचको रूपमा व्याख्या गरेका छन् ह्यान्सनले बच्चा हुर्काउने क्रममा व्यवसायहरूले काम नगरेका कर्मचारीलाई तलब दिन किन बाध्य हुनुपर्ने भन्दै प्रश्न उठाएकी छिन् उनले आफूले एकल आमाका रूपमा पार्ट टाइम काम गर्दै बच्चा हुर्काउँदा पनि राम्रोसँग व्यवस्थापन गरेको भनाई राखिन् अधिकार समूह द प्यारेन्टहुड के अभियान निर्देशक टिगन गिलक्रिस्टले भने ह्यान्सनले बच्चा हुर्काएको समय अहिलेको भन्दा धेरै फरक भएको बताएकी छिन्
6: I managed is a memory from Pauline Hanson, and it's not a policy. Pauline Hanson's been describing in Australia from when she raised her kids, and it's not the one that we're raising our kids in today. In an environment where cost of living is sky high and families are struggling.
5: ह्यान्सन प्रेस सम्बन्धी आफ्ना टिप्पणीका कारण पनि आलोचनाको घेरामा परेकी छिन् मीडिया एन्टरटेनमेन्ट एन्ड आर्ट्स अलायन्सले उनका भनाइहरूलाई प्रेस स्वतन्त्रतामाथिको आक्रमण भन्दै निन्दा गरेको छ नेशनल प्रेस क्लबमा सम्बोधनका क्रममा गार्जियनकी पत्रकार सेरा मार्टिनले प्रश्न सोद्धा ह्यान्सनले उनलाई ट्रासी वा बेकारको भन्दै अपमानजनक टिप्पणी गरेकी थिइन् र भविष्यका कार्यक्रमहरूमा उनलाई प्रतिबन्ध लगाइने बताएकी थिइन्
7: Honestly, you never give up. I've never seen a person that's such a trashy journalist, you know, and what you put out all the time, you've got this obsession with constantly trying to pull down myself, my party, or Mrs. Reinhart, whatever you do.
5: National Senator Bridget McKenzie-le Channel 9-sang kura gardai ek netriko yesto byabaharle chintajanak najir sthapit garna sakne bataeki chhin.
8: You need to be able to face the media and the tough scrutiny. But I am concerned that One Nation also wants to pick and choose which media they take questions from, who they like or they don't like. That might be okay for Donald Trump to pick and choose which media he takes questions from, but it does not go well here in a democracy like...
5: पॉलिन ह्यान्सनले एसबीएसलाई खारेज गर्ने र एबीसीमा ठूलो कटौती गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छिन् तर सन् 2026 को रोइटर्स डिजिटल न्यूज रिपोर्टका अनुसार अस्ट्रेलियनहरूले एसबीएस र एबीसीलाई आफ्ना सबैभन्दा विश्वसनीय समाचार स्रोतहरूका रूपमा मूल्याङ्कन गरेका छन् तर ह्यान्सनले इन्टरनेटको युग आइसकेकाले अस्ट्रेलियाको बहुसांस्कृतिक प्रसारक एसबीएसको आवश्यकता नभएको बताएकी छिन् एबीसीका सम्बन्धमा ह्यान्सनको तर्क छ कि रिजनल र ग्रामीण सेवाहरू भने करदाताको रकमबाटै सञ्चालन भइरहने भए पनि ठूलो शहरहरूमा भने यो सेवा सदस्यतामा वा सब्सक्रिप्सनमा आधारित बनाइनुपर्छ तर प्रधानमन्त्री एन्थनी अल्बनीजीले सार्वजनिक प्रसारकहरूको अस्ट्रेलियामा अत्यन्त महत्वपूर्ण भूमिका रहेको बताएका छन्
9: I think that the idea that you just exclude media and abolish SBS is what they're talking about and the ABC is I think I would hope that all media organisations come out and oppose that because they should
5: विपक्षी नेता एङ्गस टेलरले पनि उक्त भाषणको आलोचना गरेका छन् उनले टुडे शोमा कुरा गर्दै ह्यान्सनले कुनै पनि विश्वसनीय नीतिगत योजना प्रस्तुत नगरेको बताएका छन्
10: Oh, well, there wasn't enough detail to really comment on most of the plan because I don't see it. What we need is a credible plan. We need

0: create a pathway out of this. And that is what I am laying out every day. I know that's the hard road. I understand that's the hard road. But it's the road we must go on if we are to get our country back to where it needs to be. It's not enough to be angry. I can understand the anger. I do get it. But we have to have a credible plan.
1: र सिडनी ल्याङद्वारा एसपीएस न्यूजका लागि तयार पारिएको यो रिपोर्ट सुन्नुभयो एसपीएस साउथ एसियनको नेपाली कार्यक्रममा। यो रिपोर्टलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा गएर पनि सुन्न सक्नुहुन्छ। साथै आफ्नो मोबाइलमा एसपीएस अडियो एप डाउनलोड गरी एसपीएस नेपालीलाई फलो गरेर पनि। र यति भन्दै अब भने कार्यक्रममा अलिकति पछाडि फर्कने बेला भएको छ।

0: पछाडि फर्कने भनेको चाहिँ के हो भनेदेखि अब अघिल्लो कार्यक्रममा बजेको विषयलाई एकपटक सम्झिन गइरहेका छौँ। हामीले गत मंगलबारको कार्यक्रममा सामुदायिक फुटबलमा सक्रिय दुई नेपाली भाषीसँग फिफा विश्वकपबारे उनीहरूको अनुमान राखेका थियौँ। सिडनीबाट अस्ट्रेलियन नेप्लिज फुटबल एसोसिएसनका अध्यक्ष विजय राउत, त्यस्तै डार्विनबाट डार्विन हार्ट्स फुटबल क्लबका संस्थापक मध्येका एक हेमबहादुर पुनले आफ्नो फेभरेट टिमबारे हामीसँग प्रत्यक्ष कार्यक्रममा जोडिएर आफ्ना प्रेडिक्सन सुनाएका थिए। दुवैको पहिलो समर्थन चाहिँ अस्ट्रेलियालाई रहेको थियो। त्यसको छोटो अंश अब एसपीएस साउथ एसियनको यो नेपाली कार्यक्रममा।
1: एज अ टिमवर्क भेरी फिजिकल गेम होइन, यिनीहरू चाहिँ एकदमै टिमवर्क प्लस फिजिकल गेम छ उहाँहरूको, अनि डिफेन्डिङ लाइन चाहिँ एकदमै राम्रो छ। अनि अस्ट्रेलियाले चाहिँ अहिले चाहिँ अब मिडफिल्ड र अनि स्ट्राइकिङमा अलिकति जोड गर्यो भने धेरै राम्रो हुन्छ। डिफेन्स लाइन चाहिँ एकदम स्ट्रङ छ।
2: म पनि हेर्छु कि उसमा हो, किनभने मिडफिल्डरमा चाहिँ वर्क गर्नुपर्छ होइन, तर अनएक्सपेक्टेडली एन्ड 2-0 विन एन्ड द ग्रुप पनि टफै छ, त्यसैले स्ट्राटेजी अलिक चेन्ज हुन्छ होला अहिलेको भन्दा नेक्स्ट गेममा। त्यसको त्यसमा चाहिँ एक्सपेक्टेसन छ हाम्रो होइन, त्यहाँ किन युएसएले एकदम राम्रो खेलेको भएर ग्रुप अहिले इटली 3 points छ अहिले, तर भन्न सकिनँ यति सकर होइन, टर्की र प्याराग्वे फेरि माथि आउन सक्दैन भन्न सकिँदैन।
0: उनीहरूको अस्ट्रेलिया बाहेक अन्य देशको बारेमा खेल समीक्षा सुन्न भने हाम्रो वेबसाइटमा जानुहोस्, ठेगाना थाहा नै छ होला, छैन भने पनि दिइहाल्छु sbs.com.au/nepali। र तपाईँ पनि विश्वकप रेडियो कुराकानीमा प्रत्यक्ष सहभागी हुन चाहनुहुन्छ र आफ्नो फेभरेट टिमका लागि आवाज उठाउन चाहनुहुन्छ भने हामीलाई मंगलबारको प्रत्यक्ष प्रसारण अवधिमा फोन गर्नुहोस्। नम्बर रहेको छ 1300799767। तर तपाईँहरूलाई यसै बीचमा चाहिँ के भन्न पनि चाहन्छौँ भने हामीले चाहिँ विचार सुन्ने र सुनाउने मात्र हौँ, यी व्यक्त विचार चाहिँ वक्ता स्वयंका हुन् र यसमा एसपीएसको समर्थन वा विरोध छैन भनेर भन्न चाहन्छु। र विश्वकपकै कुरा गर्दाखेरि अब केही समय पश्चात हामीसँग अस्ट्रेलियाका विभिन्न ठाउँबाट चाहिँ विभिन्न राज्यबाट हामीसँग कार्यक्रममा जोडिन गइरहनु भएको छ केही सामुदायिक फुटबलका मा संलग्न व्यक्तिहरू, र त्यो कुराकानीलाई राख्नेछौँ। तपाईँले यो कार्यक्रम सुनिरहनु भएको छ एसपीएस साउथ एसियनमा, र यो कार्यक्रमलाई तपाईँले मंगलबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारणमा सुन्न सक्नुहुन्छ भने बिहिबार एसपीएस रेडियो 2 अपराह्न 4-5 बजेसम्म, र अर्को कार्यक्रम चाहिँ प्रत्यक्ष रूपमा बिहिबार दिउँसो 2 बजे एसपीएस साउथ एसियनमा, र पुनः प्रसारण चाहिँ आइतबार एसपीएस रेडियो 2 4-5 बजेसम्म सुन्न सक्नुहुन्छ। हामीलाई यो कार्यक्रम सुन्नको लागि चाहिँ अब रेडियोमा एसपीएस साउथ एसियन भइहाल्यो, तपाईँको टेलिभिजनको च्यानल 305 अथवा एसपीएस अडियो एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। अडियो एप चाहिँ निशुल्क हुन्छ भनेर पनि थाहा नै छ होला। अब यति भन्दै चाहिँ विभिन्न अब एसपीएसका अन्य सामग्रीहरू कहाँ सुन्ने कसरी सुन्ने भन्ने बारेमा कार्यक्रममा जानकारी दिँदै जाउँला होइन, तर अब के गीत सङ्गीत सुन्ने समय भएको हो त?
3: SBS South Asian.
4: Your news from here
3: and hits from home.
0: र अब फुटबलकै कुरा गर्दाखेरि चाहिँ हामीले केही बालबालिकाहरूले अस्ट्रेलियामा चाहिँ नेपाली पृष्ठभूमि भएका अस्ट्रेलियामा हुर्कते गरेका बालबालिकाहरू जो चाहिँ फुटबलमा सक्रिय रहेका छन् उनीहरूसँग गरेको कुराकानी पनि हाम्रो वेबसाइटमा राखेका छौँ होइन। अब केटाकेटी बालबालिकाले खेल्ने कुरा गरिरहँदाखेरि अब यो रबिन एन्ड द न्यू रेभोल्युसनको केटाकेटी भन्ने गीत नै यहाँ तपाईँहरू सामु राख्न चाहे।
3: SBS नेपाली।

0: र रबिन एन्ड द न्यू रेभोल्युसनले केटाकेटी कहाँ खेल्छन् भनेर प्रश्न गरिरहेका थिए र यो गीत सँगसँगै अब खेलकुदकै बारेमा पनि कार्यक्रममा कुराकानी गर्न बाँकी नै रहेको छ। त्यसै गरेर नेपालतर्फ पनि जानेछौँ, नेपालका पछिल्ला सात दिनका समाचारहरू पनि लिएर आउनेछौँ। त्यतिन्जेलसम्मको लागि चाहिँ छोटो ब्रेक लिउँ, ब्रेक पश्चात हामी फेरि फर्केर आउने नै छौँ ती सामग्रीहरूका साथमा, त्यसैले हामी सँगै रहनुहोला।
1: Spectrum Business ayuda a pequeños negocios en todo el país con internet gratis para siempre. En Rochester, nuestro internet con fibra óptica acelera las ideas de este colegio. Y en Austin, un gimnasio transmite sus clases con internet rápido y confiable. Obtén Business Internet Advantage gratis para siempre al obtener 4 líneas de móvil. Visita spectrum.com/gratis-para-siempre para más información. Spectrum Business. Spectrum Internet funciona con fibra óptica y se conecta mediante líneas coaxiales. Se aplican restricciones. Servicios no están disponibles en todas las áreas.
2: Want instant MVP status? Join the new Dick's Scorecard Plus program. For $99, Scorecard Plus members enjoy 1 year packed with perks, like $80 in annual bonus rewards, free shipping with no minimum purchase, triple points on 2 purchases, and more. That's over $160 in benefits. Join Dick's Scorecard Plus today and score more than ever. Tap the banner to learn more. Exclusions and terms apply. Visit dicks.com/scorecardplus for details.
3: sbs.com.au/nepalilai आफ्नो अनलाइन घर बनाउनुहोस्। समाचार, पछिल्ला घटना र मनोरञ्जन sbs.com.au/nepalima। SBS नेपाली सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS नेपाली फेसबुकमा।
0: र यो विश्रामपछि फेरि पनि स्वागत छ श्रोतावृन्द। तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा। र अब भने कार्यक्रममा फेरि पनि बाँकी रहेका विषयवस्तुको बारेमा कुरा गर्नुपर्दाखेरि चाहिँ वर्ल्ड कपको बारेमा अनुमान, त्यसै गरेर समीक्षाहरू आउँदैछन् पछि पछि होइन। त्यसैले अहिलेको लागि भने

0: কাতি নেপাল তরফ লাগাও না। र यो धुन बजिसकेपछि थाहा पाइहाल्नु भयो होला अब समय भएको छ नेपालतर्फ लाग्ने, जुन अघि मैले भनी पनि सकेका थिएँ। र नेपाल संवाददाता प्रतीक्षा दुलालबाट चाहिँ पछिल्ला सात दिनमा नेपालमा हेडलाइन बनेका समाचारहरू अबको प्रस्तुतिमा।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको महाधिवेशन आइतबारदेखि चितवनमा सुरु भएको छ। महाधिवेशनको उद्घाटन दलका सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रासोपाका वरिष्ठ नेता बालेन्द्र शाहले संयुक्त रूपमा गरेका हुन्। दुवै नेताले दलको चुनाव चिन्ह समेत रहेको घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए। सार्वजनिक स्थानमा खासै बोल्न नरुचाउने प्रधानमन्त्री शाहले महाधिवेशनमा भने बोले, सदनमा प्रतिपक्षी दलहरूले खोजेका प्रश्नहरूको जवाब आफ्नो दलको महाधिवेशनमा उनले दिए।
2: ठिक छ, तपाईँहरूसँग प्रमाण छ भने ल्याउनुहोस्, हामीसँग त प्रमाण छ, हामीसँग कालापानीले बोलेको प्रमाण छ, र त्यो प्रमाण लिनलाई हामीले पहिला ब्रिटिसले राज गर्दाखेरि त्यो प्रमाण ल्याउनु पर्छ भने ल्याउँछौ भनेका हो। हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौ, हामी हाम्रो छिमेकीहरूसँग आफै कुरा गरेर मिलाउँछौ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौ।
1: मार्च 5 सम्पन्न निर्वाचनपछि सबैभन्दा ठूलो पार्टी बनेको रासोपाको महाधिवेशनमा सहभागी हुन नेपाली काङ्ग्रेसका सभापति गगन थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गेन, नेकपा एमालेका नेता प्रदीप गेवाली, समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायत नेताहरू पुगेका थिए। अर्को प्रसङ्गमा नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले उनको दललाई नयाँ दिशामा अघि बढाउन डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्नुपर्ने बताएका छन्। नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण विभाग शुभारम्भ कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले आईटी फोर्सको निर्माण गर्नुपर्नेमा जोड दिए।
3: एउटै निर्वाचन क्षेत्रमा अहिले हेर्दा धेरै कमेडहरूले करोडौं खर्च गरेको, करोड खर्च गरेको तथ्याङ्क छ। त्यसमध्ये आधा मात्रै हामीले आइटीमा लगाएको भए के हुन्थ्यो होला, त्यसो गर्न पाएको भए चुनावको रिजल्ट के हुन्थ्यो होला भने अहिलेको भन्दा धेरै राम्रो।
1: चार दिनको चीन भ्रमण सकेर परराष्ट्र मन्त्री शिशिर खनाल बुधबार स्वदेश फर्किए। उनले चीनका विदेश मामिला तथा चिनिया कम्युनिस्ट पार्टीका केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएका थिए। भ्रमणका क्रममा उनले विदेश मन्त्री वाङसँग भेटवार्ता गरे। भेटमा नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति नेपाल सरकारको प्रतिबद्धता दोहोऱ्याउँदै नेपालको भूमिलाई चीनको हित विरुद्ध प्रयोग गर्न नदिने स्पष्ट पारिएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, प्रविधि हस्तान्तरण, जनस्तरको सम्बन्ध लगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी खरिद ठेक्का प्रकरणमा छानबिन सुरु गरेको छ। पछिल्लो समय जर्मन कम्पनीलाई राहदानी छपाईको काम दिइएको छ। यस सिलसिलामा आयोगले पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवालाई बयानका लागि बोलाएको छ। आयोगले बुधबार आर्जुको बुढा नीलकण्ठ स्थित निवासमा पुगेर बयानका लागि 3 दिनभित्र उपस्थित हुन भनी लेखिएको पत्र पुर्याएको थियो। कान्तिपुर पत्रिकाका अनुसार उनले आफू अनुसन्धानमा सहयोग गर्न तयार रहेको तर उपचारको कारण देखाएर तत्काल उपस्थित हुन नसकेको भन्दै आयोगलाई इमेल पठाएकी छन्। देउवा दम्पति प्रतिनिधि सभा निर्वाचन अघि नै विदेश गएका थिए। नेपालबाट भारत चिया निर्यात गर्न फेरि अवरोध भएको छ। भारतमा चिया निर्यात गर्न अप्ठ्यारो भएपछि इलाम र झापाका चिया उद्योग र बगानहरू बन्द हुने अवस्थामा पुगेको नेपाल चिया उत्पादक सङ्घ जनाएको छ। सँगै बुधबार झापामा पत्रकार सम्मेलन गर्दै जो यस समस्याको समाधान गर्न कुनै ठोस पहल नभएकोमा गुनासो गर्यो। भारतीय चिया बोर्डले नयाँ गुणस्तर परीक्षण प्रक्रिया लागू गरेपछि नेपालबाट चिया निर्यात गर्न समस्या भएको हो। कुल उत्पादन मध्ये 5 अर्ब रुपियाँ भन्दा बढीको चिया भारत निर्यात हुने गरेको व्यवसायीहरू बताउँछन्। बर्ड फ्लू संक्रमण भएको पुष्टि भएपछि जावलाखेल स्थित सदर चिडियाखाना सर्वसाधारणका लागि अनिश्चितकालका लागि बन्द भएको छ। चिडियाखानाका चराचुरुङ्गीहरू मर्न थालेपछि परीक्षण गरिएको अधिकारीहरूले बताएका छन्। परीक्षणबाट बकुल्ला, लाटो कुसेरो, गिद्ध र जनावरतर्फ निर बिरालो र चिर बाघमा समेत बर्ड फ्लू देखिएको बताइएको छ।

0: रुपेश दैस्वाल र कृति सरह अधिकारी 26 औं खुला तथा 11 औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा विजेता बनेका छन्। खुलातर्फ रौतहटका रुपेशले 11 खेलबाट 9.5 अङ्क जोड्दै लगातार उपाधि रक्षा गरे। महिलातर्फ झापाकी कृति सरह अधिकारीले 8.5 अङ्क सहित उपाधि हात पारेकी हुन्। नेपाली कराते खेलाडी एरिका गुरुङले इन्डोनेसियाको बालीमा भइरहेको 22 औं एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छन्। उनले उज्बेकिस्तानकी खेलाडीलाई 11-2 हराउँदै कास्य पदक जितेकी हुन्। एसपिएस नेपालीका लागि प्रतीक्षा दलाल, काठमाडौँ।
1: र श्रोतावृन्द, पछिल्ला 7 दिनका समाचारहरू सुनाउँदै हुनुहुन्थ्यो नेपाल संवाददाता प्रतीक्षा दुलाल। यो सामग्रीलाई तपाईँले हाम्रो वेबसाइट sps.com.au/नेपालीमा गएर पाउन सक्नुहुन्छ। त्यसै गरेर अब हामीलाई चाहिँ सोसियल मिडियामा पनि लाइक र फलो गर्नुभएको छ भने त्यहाँ पनि गर्नुहोला, किनभनेदेखि एसपीएस नेपालीका प्राय सामग्रीहरू चाहिँ त्यहाँनिर राखेका हुन्छौँ। साथै अब भिडियोहरू, रमाइला भिडियोहरू पनि हुने गर्छन्। अब त्यसको लागि ठेगाना कहाँ हो भन्दाखेरि चाहिँ अब फेसबुक, इन्स्टा र एक्समा एसपीएस नेपाली भनेर खोज्नुभयो भने हामी त्यहाँ उपलब्ध रहेका छौँ र त्यहाँनिर चाहिँ अब हाम्रा सामग्रीहरू पाउन सक्नुहुन्छ, लिङ्कहरू पाउन सक्नुहुन्छ, साथै भिडियोहरू पनि। यति भन्दै अब कार्यक्रममा केही बेरमा हामी फुटबलसँग सम्बन्धित विषयहरूलाई जोड्न गइरहेका छौँ, तर त्योभन्दा अगाडि चाहिँ छोटो ब्रेक लिउँ र फुटबल कुराकानीलाई त्यसपछि जोडौँला।
2: एसपीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
3: Con Spectrum TV no me pierdo ni un partido porque tengo todas mis aplicaciones favoritas juntas. ¡Golazo! Más TV en vivo y todos los canales de deportes. ¡Se va! ¡Se va! ¡Se fue! Todo en un mismo lugar sin pagar extra. ¡Canasta! Un plan, un precio, un lugar y todos sus deportes. Visita spectrum.com/todatuTV para más información.
4: Ice Cube's Big 3 is back. The most competitive basketball league on earth is on CBS this Saturday. Big 3 All-Star Dwight Howard and the LA Riot take on Greg Monroe and the Dallas Power. Then in another clash of undefeated teams, Earl Clark and Coach Steven Jackson lead the DMV Trilogy against Montrezl Harrell, Coach Dr. J, and the Chicago Triplets. The game played the way you love. Watch live Saturday on CBS at 4 p.m. Eastern, 1 p.m. Pacific, and catch replays Monday on BET. Presented by iHeart. Yay,
5: yay! Landu brainstorms boat names for the boat he hopes to own.
6: How about Fishful Thinking? Nah, too cute. C'est la vie?
7: Would be better if I was French.
5: BoatU has a boat covered by Geico, with added 24/7 access to the largest towing fleet on the water. He has the confidence to spend more time on an actual boat.
6: Fantastic voyage? Now we're getting somewhere.
5: Plus, Geico can help BoatU cover what's on board, too.
6: Oh, I know. Boy, oh boy, or barely awake, paddle to the metal. Oh, man, I should do this for a living.
5: It feels good to be BoatU. It feels good to Geico.
8: SBS Audio app. Download gare tapaika manparne karyakramharu sunnuhos. Yo app App Store र गुगल प्लेबाट निशुल्क पाउन सकिन्छ।
1: र यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत गरे श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस साउथ एसियनमा नेपाली कार्यक्रम। म सुनिता पोखरेल रहेको छु तपाईँको साथमा र तपाईँले यो कार्यक्रमलाई मंगलबार एसपीएस साउथ एसियनमा सुनिरहनु भएको छ 2 बजेदेखि 3 बजेसम्म। त्यसै गरेर अर्को दिन भनेको चाहिँ बिहिबार पनि सुनेको हुन सक्नुहुन्छ, त्यो चाहिँ एसपीएस रेडियो 2 बिहिबार, र त्यो चाहिँ अब 4 बजेदेखि 5 बजेसम्म हुन्छ। अब तपाईँहरूले क्याचअप रेडियो सुन्ने गर्नुभएको छ भनेदेखि त त्यहाँ हामी उपलब्ध हुन्छौँ, नै वेबसाइटमा गएर सुन्नुहुन्छ भने त्यहाँ पनि यो कार्यक्रम रहेकै हुन्छ होइन। त्यसैले धेरै माध्यमहरू छन्, साथै अब तपाईँहरूलाई युट्युबमा पनि हामी रहेका छौँ भनेर कतिको थाहा छ होइन। हाम्रो पोडकास्टहरूलाई चाहिँ युट्युबमा एसपीएस साउथ एसियन भनेर त्यहाँ अन्तर्गत रहेका अन्य साउथ एसियन भाषाहरू सँगसँगै हामी पनि रहेका छौँ। केही रोचक रमाइला भिडियोहरू पनि राखेका छौँ त्यहाँ। त्यसै गरेर एसपीएस नेपालीका पोडकास्टहरू त सुन्न सक्नुहुने हुनेछ। र अब भने फुटबल सम्बन्धी कुरा गरौँ, तर त्यसभन्दा अगाडि चाहिँ फेरि एकपटक तपाईँहरूलाई जानकारी दिइहालौँ होइन. अब हामी केही बेरमा फुटबलसँग सम्बन्धित कुराकानीलाई जोड्न गइरहेका छौँ, तर अब तपाईँहरू पनि यो कुराकानीमा सहभागी हुन चाहनुहुन्छ भनेदेखि चाहिँ तपाईँले कार्यक्रम अवधिमा फोन गर्न सक्नुहुन्छ. फोन नम्बर म केही बेरमा तपाईँहरूलाई दिने नै छु, तर त्यतिन्जेलसम्मको लागि भने अहिले फिफा विश्वकप अनुमान अन्तर्गत नेपाली फुटबल हस्ती राजु काजी साक्केले समूह बीबाट कुन टिम नकआउट चरणमा पुग्न सक्ला भनेर आफ्नो अनुमान सुनाएका छन्. र यस समूहमा आयोजक राष्ट्र क्यानाडा, साथै स्विजरल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना र कतार रहेका छन्. अब सोही कुराकानी नै सुन्नतर्फ लागौं. फिफा विश्वकप सन् 2026 समूह बीमा आयोजक राष्ट्र क्यानाडा, साथै स्विजरल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना र एसियन च्याम्पियन कतार रहेका छन्, जसमा क्यानाडा एक जित र चार पोइन्टका साथ समूह बीको सबैभन्दा माथि रहेको छ भने स्विजरल्याण्ड समान अङ्कका साथ गोल डिफरेन्सका आधारमा दोस्रो स्थानमा रहेको छ. त्यस्तै बोस्निया एण्ड हर्जगोभिना र कतार एक एक अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा. नेपाली फुटबल लेजेण्ड राजु काजी साक्यले विश्वकप शुरू हुनुभन्दा केही महिना अघि अस्ट्रेलिया आएको बेला तेतिन्जेल समूह बीमा परेका टीमहरू मध्ये कसको समूह विजेता हुने सम्भावना रहेको छ भन्ने बारे आफ्नो अनुमान सुनाएका थिए, जस अनुसार उनले आयोजक राष्ट्र क्यानाडाको सम्भावना बलियो भए पनि जित्न भने स्विजरल्याण्डले जित्ने प्रेडिक्सन गरेका छन्. अहिलेसम्म फिक्स भएकोमा क्यानाडा, कतार, स्विजरल्याण्ड र अन्य जुन हुन्छ त्योमा कसले जित्छ जस्तो लाग्छ?
9: क्यानाडालाई त अब वर्स भएको हुनाले त्यो त एडभान्टेज छ, तर स्विजरल्याण्ड नै आउँछ जस्तो लाग्छ मलाई. अब अर्को पछि कुन टिममा आउँछ त्यो थाहा नभएको, अहिलेको हिसाबले चाहिँ स्विजरल्याण्ड आउला कि भन्ने.
1: अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार 25 जुनमा हुने खेलमा स्विजरल्याण्ड र क्यानाडा भेट्दा बोस्निया एण्ड हर्जगोभिना र कतार आम्ने सामने हुनेछन्, जसबाट तय हुनेछ राउण्ड अफ 32 को पुग्छन् भनेर. राउण्ड अफ 32 प्रत्येक 12 समूहमा शीर्ष दुई स्थानमा रहने टोलीहरू तथा तेस्रो स्थान प्राप्त गर्ने उत्कृष्ट 8 टोलीहरू पुग्नेछन् र यो रोमाञ्चक नकआउट चरण शुरू हुनेछ 29 जुनदेखि. यो सामग्री तयार पार्दासम्म राउण्ड अफ 32 जर्मनी आयोजक मध्येका मेक्सिको र युएसए पुगिसकेका छन्. र विश्वकप सम्बन्धी यो छोटो अनुमानहरू त सुनिहाल्नुभयो र तपाईँलाई अब यो सामग्री सुनाउनुभन्दा अगाडि चाहिँ भनेको थिएँ तपाईँहरू पनि प्रत्यक्ष रूपमा सहभागी हुन चाहनुहुन्छ भने हामीलाई कार्यक्रममा फोन गर्न सक्नुहुन्छ. त्यसका लागि नम्बर रहेको छ 1300799767, साथै आफ्ना अनुमानहरू चाहिँ फोन गर्न मिल्दैन भनेदेखि एसएमएस गरेर पनि पठाउन सक्नुहुन्छ. त्यसको लागि नम्बर 0439799767. र अब चाहिँ फेरि पनि विश्वकप अनुमानलाई नै निरन्तरता दिउँ र यतिखेर चाहिँ आफ्ना अनुमानहरू आफ्नो फेभरेट टिमको लागि आवाज उठाउनलाई को आउनुभएको छ त भन्दाखेरि सागर थापा हुनुहुन्छ मेलबर्नबाट, जो चाहिँ नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व खेलाडी तथा क्याप्टन पनि रहिसक्नु भएको छ. त्यस्तै विकास गौचन हुनुहुन्छ एलिस स्प्रिङ्सबाट, त्यस्तै वैकुण्ठ तामाङ हुनुहुन्छ सिडनीबाट. तिनैजनालाई मैले स्वागत गरेँ यो एसपिएस नेपालीको कार्यक्रममा. हजुर, अब हजुर सुरुवात चाहिँ अब कतिको फिफा वर्ल्ड कपको फिभर कतिको लागेको छ भन्नेबाट नै सुरुवात गरौँ होइन. विकासजीबाट सुनौँ न, कस्तो छ एलिस स्प्रिङ्सतिर नर्दर्न टेरिटरीतिर फुटबलको माहौल?
10: एकदम यहाँ चर्काचर्की नै छ भनौँ होइन. सबै एभ्री डे जस्तो अब हामीले गेमहरू वाच गरिरहेको हुन्छ होइन, साथीभाइहरूसँग मिलेर गेमहरू वाच गरिरहेको हुन्छ. म आफू पनि फलोअप गरिरहेको छु, जस अब एसियन टिमलाई त डेफिनेटली सपोर्ट गरिन्छ होइन,
1: ए हामी फेभरेट टिममा एकछिनमा आउँछौँ विकासजी. वैकुण्ठजी, अब तपाईँ कसरी कस्तो हुँदैछ हेर्ने हुन्छ नि, तारतम्य मिलाउन कतिको सजिलो अप्ठ्यारो कस्तो छ, समय हुन्छ नि अब काम गर्ने समयमा परिराखेको छ कि कस्तो भइरहेछ?
11: हुन त अब बिहान 3 बजेको गेम चाहिँ हेर्न अलिकति गाह्रो छ, तर त्यो बाहेक त अरू

0: भन्नुभयो त मजाले भ्याइरहेछ, अब भ्याएन भने पनि गेम अन गरेर सुन्दै भए पनि छिनछिन स्कोर चेक गर्दै काममा
1: ए अनि
0: गेमको चाहिँ अपडेट भइ नै रहेछ
1: है। सागरजीको के छ अब हुन्छ नि आफै पनि अब राष्ट्रिय नेपालको राष्ट्रिय टोलीलाई नै क्याप्टेन्सी प्रदान गरिसक्नु भएको, फुटबल फिभर कतिको लागेको छ?
2: एकदम नै, किन वर्ल्ड कप भनेको हामी स्पेसली एउटा फुटबल खेलाडीहरूको लागि चाहिँ एकदम एउटा ठुलो चाडपर्व नै हो जस्तो फिल हुन्छ मलाई चाहिँ, होइन माहौलै अर्कै हुन्छ त्यसले गर्दाखेरि, संसारभरि एउटा फुटबलको एउटा माहौल हुन्छ जुन त्यसले गर्दाखेरि चाहिँ भनौँ एकदमै रमाइलो, एकदम एकदम रमाइलो अनुभव भएको जस्तो फिल हुन्छ मलाई चाहिँ।
1: अब जस्तै सागरजी, अब तपाईँ लाइनमा भइरहँदाखेरि सोधिहाल्न मन लाग्यो होइन, अब विकासजी वैकुण्ठजीहरू त सामुदायिक फुटबलमा सक्रिय हुनुहुन्छ, तपाईँ पनि सक्रियता गरिरहनु भएको छ यो क्षेत्रमा, फुटबललाई कतिको निरन्तरता दिनुभएको छ अस्ट्रेलियामा?
2: हजुर, म निरन्तरतापूर्वकै लागि नै रहेछु अहिले यहाँ चाहिँ, हाम्रो एटिएफसी क्लब छ, हामी एटिएफसी क्लबबाट म खेलिरहेको छु होइन, अनि जस्तै मेलबोर्नमा चाहिँ स्टेट फाइभको चाहिँ हाम्रो रकभर पार्कबाट चाहिँ म त्यहाँबाट खेलिरहेछु अहिले चाहिँ है, खेल्ने क्रममै जे अहिलेसम्म म खेलिरहेको छु भनौँ न, फुटबलमै लागिरहेको छु, किन फुटबल एउटा अङ्ग हो मेरो, मबाट छुट्न नसक्ने कुरा भएको कारणले गर्दाखेरि पनि योबाट म टाढा चाहिँ हुन सक्छु जस्तो लाग्दैन मलाई चाहिँ
1: है। अब विकासजी है त तपाईँले अघि नै एसियन टिम भनिसक्नु भएको छ, थ्यास छ अलिकति त होइन, तैपनि सपोर्ट कसको लागिरहेको छ तपाईँको यसपालि?
3: म चाहिँ खास भन्नुपर्दाखेरि सानोदेखि नै म खास डियोगो म्याराडोनाको फ्यान हो होइन, म उहाँलाई नै फलो गर्दै आएको भएर मैले सधैँ नै अर्जेन्टिनालाई नै सपोर्ट गर्छु, म अब सानोदेखि नै अब हेर्दै आएको भएर चाहिँ मैले चाहिँ अब मेरो फेभरेट टिम नै अर्जेन्टिना छ, तर साइड बाई साइड म चाहिँ एसियन कन्ट्रीहरूलाई पनि सपोर्ट गर्छु, जापान कोरियाहरू।
1: अनि अर्जेन्टिनाको खेल कस्तो कस्तो भयो त अब हुन्छ नि?
3: अहिले सोचेको भन्दा जस राम्रै छ अहिलेसम्मको लागि होइन, अब दुइटा गेम खेल्यो, दुइटा गेम जित्यो होइन, अब मेस्सीले चाहिँ अब दुइटै जस दुइटै गेममा चाहिँ दुइटै गोल गर्न सक्यो होइन, एउटा ह्याट्रिक गर्यो, अहिले अहिले बिहान 3 बजेको गेममा चाहिँ दुई गोल गरेर अब लगभग उसले चाहिँ अब रेकर्डहरू ब्रेक गरिरहेको छ होइन, अनि प्लस डिफेन्स लाइन अलिकति विक लाइन भनेको डिफेन्स लाइन जस्तो लागेको थियो, तर अब होपफुली अब इन क्वार्टर फाइनल्स सेमी फाइनलतिर चाहिँ बेटर हुँदै जान्छ होला, किनकि अलि स्ट्रङ टिमसँग फेस गर्न बाँकी नै छ होइन, अहिलेको लागि चाहिँ जे होस् अब कम्पिटेटिभ टिम छैन, त्यही भएर चाहिँ उनीहरूको पर्फर्मेन्स चाहिँ राम्रै छ।
1: अब एसियन टिममै कुरा गर्दाखेरि चाहिँ कुन टिमको चाहिँ बढी सपोर्ट हुन्छ नि, जापान कोरिया कसलाई चाहिँ बढी गरिरहनु भएको छ?
3: जापानलाई चाहिँ म पहिल्यैदेखि फलो गरिरहेको छु, उनीहरूको स्ट्राटेजीहरू, उनीहरूको चाहिँ जुन पहिल्यैदेखिको उनीहरूको हार्डवर्किङहरू चाहिँ एकदम राम्रो छ, पहिलादेखिको उनीहरूको स्ट्यान्डर्डहरू चाहिँ धेरै माथि पुगेको छ होइन, उनीहरूको फुटबल लिगहरू पनि एकदम हाई स्ट्यान्डर्डमा पुगिसकेको छ अहिले होइन, अब वर्ल्डको ऱ्याङ्किङहरूमा पनि अब राम्रै उसमा गएर उनीहरूको प्लेयरहरू अझ जापानमा भन्नुपर्दाखेरि अहिले 3 मेन प्लेयरहरू नै उनीहरूको इन्जरी छ होइन, जुन वर्ल्ड कप स्क्वाडमै छैन होइन, त्यही भएर चाहिँ उनीहरूलाई अलिकति लस पनि हो, तर स्टिल दे डुइङ बेटर जस्ट होपफुली अब तिनीहरू पनि अब नेक्स्ट राउन्डको लागि चाहिँ जस्ट क्वालिफाई अलमोस्ट क्वालिफाई नै हुन्छ होला, किनकि अब 4 पोइन्ट छ होइन, 4 पोइन्ट चाहिँ क्वालिफाई हुन्छ होला।
1: वैकुण्ठजीको कुन हो त फेभरेट टिम चाहिँ?
0: मेरो चाहिँ अब मैले बचेदेखि अब खुडलदेखिको 1998 होइन, त्यही बेला चाहिँ अब ब्राजिल, घरमा सबैले ब्राजिल सपोर्ट गर्यो मैले नि, अनि ब्राजिलबाटै सुरु गरियो जस, अनि अहिले पनि अब हरेक वर्ष हरेक 4 वर्षमा एकचोटि ब्राजिललाई चाहिँ मजाले सपोर्ट गर्दै आइरहेछु है, अब अहिले पनि अब ब्राजिलले केही गर्छ कि भन्ने आश चाहिँ छ, अब हेर्दाखेरि टिम त त्यति स्ट्रङ छैन अरू कन्ट्रीहरूभन्दा, त्यही पनि अब सेकेन्ड नकआउट राउन्डमा क्वालिफाई हुन्छ जस्तो लाग्छ, क्वालिफाई भइसकेपछि अब नकआउट गेम भनेको वान गेम हो, वान गेममा त अब जे पनि हुनसक्छ, त्यही भएर अब ब्राजिललाई नै सपोर्ट गरिरहेको छु मैले।
1: जस्तै अब ग्रुप सीमा ब्राजिलले अहिले लिड गरिरहेको भए पनि गोल डिफरेन्सको आधारमा मात्रै लिड गरिरहेको छ क्या होइन, अब त्यही पनि अब त्यो कन्फिडेन्स चाहिँ अलि नभएको हो, अब जस्तै हुन्छ नि अर्जेन्टिनाको अगाडि भनौँ न, अब अहिले अर्जेन्टिना सपोर्टर यहाँ सँगै भएको भएर अलिकति त्यो कन्फिडेन्स नभएको हो, हामीले नै जित्छौँ वर्ल्ड कप भन्नेवाला चाहिँ
0: पहिला जस्तो।

0: बीबीसी नेपाली सेवाको साँझपखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा सुकुम्बासीहरूको विरोधपछि होल्डिङ सेन्टर खाली गर्न थप समय, विकल्प दिनुपर्ने अडानमा आश्रित परिवार,
1: विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामीले फेरि अब व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु,
0: फिफाले एन्फामाथि लगाएको निलम्बन कसरी हट्न सक्छ,
2: कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ, त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन ठुकुवा हुने नहुने तय हुन्छ।
0: र भेनेजुएलामा लगातारका दुईटा शक्तिशाली भूकम्पपछि व्यापक खोज तथा उद्धार कार्य जारी। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। गैरातीको दुईवटा शक्तिशाली भूकम्पपछि उत्तरी भेनेजुएलामा व्यापक खोज तथा पुनर्स्थापना कार्यवाही सञ्चालन भइरहेको छ। कम्तीमा 164 जनाको ज्यान गएको छ, तर विज्ञहरूले क्षतिको स्तर प्रष्ट भएपछि उक्त संख्या हजारौंमा पुग्न सक्ने बताइरहेका छन्। राजधानी कराकस र कैयौं राज्यहरूमा सरकारी भवन र घर

0: नागरिकहरूका लागि यो संवेदनशील क्षणमा र दुर्भाग्यवश जसले दुःख पाएका छन् र परिवारका सदस्य गुमाएका छन् हामी तत्कालै समवेदना प्रकट गर्न चाहन्छौँ। भेनेजुएलाकी अन्तरिम राष्ट्रपति। संयुक्त राज्य अमेरिकाले तत्कालै सहयोग उपलब्ध गराउने वाचा गरेको छ। विदेश मन्त्री मार्को रुबियोले अमेरिकी प्रयास विशाल, द्रुत र प्रभावकारी हुने बताए। चीन र भारतले पनि भेनेजुएलालाई खोज तथा उद्धार प्रयासमा सघाउने बताएका छन्। युरोपेली संघले आफूले पुनर्स्थापना प्रयासलाई सघाउन भू उपग्रह निगरानी प्रणालीलाई सक्रिय तुल्याएको जनाएको छ। कराकस नजिकैको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलमा क्षति पुगेकाले अत्यावश्यक सहयोग पठाउन जटिलता आउन सक्ने देखिएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले होर्मुज जलमार्ग शुल्क रहित रहनेमा आफ्ना खाडीका साझेदारहरूलाई आश्वस्त तुल्याएका छन्। बहरेनमा बोल्दै रुबियोले अमेरिकाले इरानसँग सम्झौता चाहेको तर त्यस बापत मूल्य चुकाउन नचाहेको बताए। इरानले उक्त रणनीतिक जलमार्ग प्रयोग गर्ने पानी जहाजहरूबाट शुल्क उठाउने संकेत गरेको छ तर उक्त जलमार्गको सीमामा अवस्थित ओमानले त्यसलाई खारेज गरेको छ। केन्याको राजधानी मोम्बासामा दुई वर्ष अघिको सरकार विरोधी जेएनजी प्रदर्शनमा मारिएका व्यक्तिहरूप्रति सम्मान व्यक्त गर्दै सयौं युवाहरूले र्याली निकालेका छन्। कालो पोसाक लगाएर त्यसमा देशको झण्डा बेरेका ती युवाहरूले बोकेका ब्यानरमा न्यायको माग गरिएको छ र गैर न्यायिक हत्या अन्त्य गरिनुपर्ने आह्वान गरिएका छन्। नैरोबीमा प्रहरीले प्रदर्शनकारीहरूलाई संसद भवन नजिकैबाट पक्राउ गरेपछि केन्द्रीय प्रहरी स्टेशन बाहिर भेला भएको भीडमाथि अश्रु ग्यास प्रहार गरिएको थियो। र भारतीय विदेश मन्त्रालयका एकजना अधिकारीले भारतको पासपोर्ट देशको नागरिक रहेको प्रमाण नभएको बताएपछि सो धारणाले ठूलो विवाद निम्त्याएको छ। उक्त अभिव्यक्तिको व्यापक निन्दा गरिएको छ र आलोचकहरूले सो भनाएपछि अन्य देशहरूले राजधानीलाई नागरिकताको प्रमाणको रूपमा मान्यता नदिने अर्थ लाग्ने तर्क गरिरहेका छन्। तर भारत सरकारले पासपोर्टले कहिल्यै पनि नागरिकताको प्रमाणको रूपमा काम नगरेको र विदेश मन्त्रालयले मौजुदा कानूनबारे व्याख्या गरेको उल्लेख गरेको छ। आफ्ना नागरिकताको प्रमाण देखाउन विफल भएको आरोप लागेका 10,00,000 मानिसहरूलाई मताधिकारबाट वञ्चित गरिएको दावी यसअघि भारतमा गरिएका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझपखमा पुनः स्वागत छ। विकल्प दिएर मात्रै व्यवस्थापन गर्नुपर्ने अडान राख्दै केही सुकुम्बासीहरू अन्यत्र स्थानान्तरण हुन नमानेपछि सरकारले होल्डिङ सेन्टर खाली गर्ने समयावधि बढाएको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले 3 दिन अघि काठमाडौँ उपत्यका विभिन्न होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई 5 दिनभित्र स्थान खाली गर्न निर्देशन दिएको थियो। आश्रय स्थलमा बसोबास गरिरहेका कतिपयले समेत थप समयको माग गरेका र तथ्याङ्क संकलन कार्यका लागि पनि समय आवश्यक परेका स्थान खाली गर्ने अवधि असार 19 गतेसम्मका लागि बढाइएको समितिका आयोजना निर्देशक मचाकाजी महर्जनले बीबीसीलाई बताए। यद्यपि कतिपय परिवारले भने आश्रय स्थल छाड्न अस्वीकार गरेका विवरणहरू आइरहेका छन्। एक रिपोर्ट। थापाथली नदी किनारबाट विस्थापित भएका 51 वर्षीय झवरलाल उराव 6 जनाको परिवारसहित किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा बस्दै आएका छन्। उनका अनुसार केही दिन यता सरकारी प्रतिनिधिहरूले होल्डिङ सेन्टर खाली गर्न ताकेता गरिरहेका छन्।
2: 25,000 पैसा लिनुहोस् अनि तपाईँहरू चाहिँ यहाँ ठाउँ छोड्नुहोस् भनेर भन्दै हुनुहुन्छ। उहाँहरूले व्यवस्था तपाईँको चाहिँ अब पछि गरौँला भन्ने कुरा गर्नुहुन्छ। उहाँहरूले अब विकल्प नदिकन पहिला अब उठिबास गर्ने सरकारले अब कसरी हामीले फेरि अब त्यो व्यवस्था गर्ला भन्ने के आशले अब हामी त्यो 25,000 लिनु 15,000 लिनु।
1: उराव सहित त्यहाँ बसोबास गरिरहेका परिवारहरूले आज होल्डिङ सेन्टर बाहिर आफ्ना सरोकारका विषय समेटेर माग पत्र टाँसेका छन्। विकल्पको व्यवस्था नगरी जबरजस्ती हटाउने प्रयास भए आफूहरू पहिले बसोबास गर्दै आएको स्थानमै फर्किन बाध्य हुने चेतावनी उक्त माग पत्रमा दिइएको छ। हाल काठमाडौँका विभिन्न होल्डिङ सेन्टरहरूमा 300 भन्दा बढी परिवार बसिरहेका छन्। होल्डिङ सेन्टरमा रहेका परिवार मात्र नभई आफ्नै हिसाबले अन्यत्र बसिरहेका सुकुम्बासीहरूको पनि तत्काल उचित व्यवस्थापन गरिनु पर्ने सुकुम्बासी मोर्चाका अध्यक्ष कुमार कार्कीको भनाइ छ।
3: एउटा मानिसलाई जसको घर भत्किएको छ, जसको त्यहाँ जीवन भत्किएको छ, जसको त्यहाँ बालबच्चाको पढाइ भत्किएको छ, जसको अबको आगामी दिनहरू भत्किएका छन्, आगामी आयुष्यका बाटाहरू भत्किएका छन्, जीवनयापन भत्किएको छ, सबै कुरा भत्किएको छ नि, त्यसको व्यवस्थापन त्यसलाई चाहिँ राख्ने कुरामा चाहिँ सरकारले चाहिँ प्याकेजमा रणनीति बनाएर योजना बनाएर लिएर आउनु पर्यो भन्ने कुरा हाम्रो।
1: यता अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अधिकारीहरूले भने राधा स्वामी बाहेक अन्य आश्रय स्थलमा रहेका अधिकांश परिवार पुनर्स्थापनाका लागि तयार रहेको दावी गर्दै आएका छन्। समितिका कार्यकारी अध्यक्ष आनन्द सिंह भाट थप गरिएको समय सीमाभित्र होल्डिङ सेन्टरमा रहेका परिवारहरू पुनर्स्थापनामा जाने विश्वासमा छन्।

0: सम्भवतः उहाँहरू सो व्यवस्थापनमा जानुहुन्छ अहिलेलाई, जसरी बाहिर बसिराख्नु भएको छ उहाँहरू जस्तै उहाँ बाहिर बस्नुहुन्छ। त्यहाँभित्र पनि कोही चाहिँ जानै नसक्ने अवस्थाका अशक्तहरू स्वास्थ्यको कारण अथवा अन्य छ भने उहाँहरूलाई चाहिँ के गर्ने भन्ने बारेमा हामीले पनि विकल्पका पनि त्यसमा पनि सोच्नुपर्छ। त्यो 19 गतेपछि निर्णय चाहिँ हामी लिन्छौँ आवश्यकता अनुसारले।
1: पुनर्स्थापनामा जाने परिवारलाई प्रारम्भिक रूपमा 1,25,000 रुपियाँ र त्यसपछि 3 महिनासम्म मासिक 15,000 रुपियाँ उपलब्ध गराइने भनिएको छ। अब अर्को विषय, अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले अखिल नेपाल फुटबल संघ एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेपछि नेपाली फुटबलको भविष्यलाई लिएर चिन्ता बढेको देखिएको छ। एन्फाभित्र विगतदेखि नै विभिन्न विवाद र समस्याका कारण फिफाले पटक पटक चेतावनी दिँदै आएको भए पनि यसअघि निलम्बनको अवस्थामा भने पुगेको थिएन। फिफाले तेस्रो पक्षको हस्तक्षेपसँग सम्बन्धित विधानको गम्भीर उल्लङ्घन भएको ठहर गरेको बताइएको छ। त्यसको अर्थ र सम्भावित असर खेलाउँदै हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी।
2: इतिहासमा पहिलो पटक एन्फा चाहिँ फिफाद्वारा निलम्बित भयो। यसको प्रत्यक्ष पहिलो असर भनेको अब नेपाली फुटबलले कुनै पनि उमेर समूहदेखि लिएर राष्ट्रिय टोलीसम्मको अन्तर्राष्ट्रिय फुटबल खेल्न पाउँदैन। त्यो भनेको नेसनल टिम मात्र नभइकन क्लब फुटबलले पनि अन्तर्राष्ट्रिय खेलकुद खेल्न पाउँदैन। र दोस्रो असर भनेको फिफाले नेपालले दिँदै आएको जति पनि आर्थिक अनुदान छ त्यो सबै बन्द हुन्छ। अर्कोतर्फ अब यसको निकासको 2-3 वटा तरिका हुनसक्छ। तेस्रो पक्षको हस्तक्षेप जुन भनिएको छ त्यो भनेको नेपालको सरकार अर्थात् राष्ट्रिय खेलकुद परिषद हो। अब राष्ट्रिय खेलकुद परिषदले कसरी अगाडि बढाउँछ भन्ने कुरामा 2-3 वटा कुराहरू हुनसक्छ भन्ने अनुमान गरिएको छ। पहिलो भनेको परिषदले एउटा तदर्श समिति बनाउँछ एन्फाको। उक्त तदर्श समिति मार्फत राष्ट्रिय खेलकुद परिषदले फिफासँग यो निलम्बन फुकाको लागि प्रयास गर्ने कामहरू गर्छ। र अर्कोतर्फ नेपालको फुटबल जुन अब डेडलक भएको छ त्यसलाई खोल्नको लागि अब आन्तरिक फुटबल प्रतियोगिताहरूको आयोजना गर्नेदेखि लिएर अन्य फुटबल गतिविधिहरूको काम गर्न सक्छ। यहाँनिर अर्को के पनि विषय उठेको छ भने यदि राष्ट्रिय खेलकुद परिषदले फिफासँग समन्वय गर्न सफल भयो र फिफाकै सहमतिमा अर्को निर्वाचन गर्नको लागि त्यसलाई चाहिँ नर्मलाइजेसन कमिटी भन्छ, त्यो कमिटीमा चाहिँ फिफाको मान्छे, विवादित पक्ष, विपक्ष, न्यूट्रल पर्सन, खेलाडी सबैलाई राखेर एउटा कमिटी बनाएर त्यो कमिटीले निर्वाचन गर्न सक्छ। यो 2 उपायहरू अगाडि आएका छन्। त्यसमध्ये कुन चाहिँ उपायमा राष्ट्रिय खेलकुद परिषद अगाडि बढ्छ र त्यसलाई फिफाले कसरी रेस्पोन्स गर्छ त्यसमा चाहिँ नेपाली फुटबलको निलम्बन फुकुवा हुने नहुने तय हुन्छ।
1: हाम्रा खेल संवाददाता निरञ्जन राजवंशी। अब अर्को विषय, भदौमा भएको जेएनजे आन्दोलनका क्रममा 7% संरचना नष्ट भए यता इम्बोस्ड नम्बर प्लेट सम्बन्धी कामहरू अपेक्षित रूपमा अघि बढ्न नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरूले बताएका छन्। करिब 1 दशक अघि बजेट मार्फत सवारी साधनमा डिजिटल नम्बर प्लेट लागू गर्ने योजना अघि सारिए पनि त्यसको कार्यान्वयन उल्लेख्य रूपमा हुन सकेको छैन। यसबीचमा इम्बोस्ड नम्बर प्लेटको विषयमा विभिन्न पक्षबाट विरोध समेत हुँदै आएको थियो। यसै सन्दर्भमा हामीले विभागका निर्देशक मणिराम भुसाललाई इम्बोस्ड नम्बर प्लेटको काम अहिले कुन स्थितिमा छ भनेर सोधेका छौँ।
3: भदौ 23-24 जुन जेएनजे आन्दोलन भयो नि त्यसमा यो इम्बोस्ड प्लेटको 100% संरचनाहरू ध्वस्त भयो लगभग, होइन? पुराना हाम्रो उहाँहरूले बनाएको 5-6 लाख प्लेटहरू पनि जलेर गए। प्लेट बनाउने मेसिन पनि यही विभाग पछाडि थियो, त्यो पनि जल्यो, सफ्टवेयर पनि जल्यो, सबै जलेर चाहिँ यो 23-24 अवस्थामा लगभग 0 पुगेको छ। ठेकेदारको टाइम चाहिँ मङ्सिरमा म्याथ सिद्धियो, त्यसपछि अब हामीले यही कारणहरू देखाउँदै म्याथ थप चाहिँ 3 वर्षको लागि गरेका छौँ। 3 वर्षमा चाहिँ उहाँहरूले स्टेप स्टेपमा पहिला चाहिँ मेसिन बनाउने, अगाडि बिल्डिङ बनाउने, मेसिन बनाउने, यो गर्ने गरेर पुरानो अवस्थामा ल्याउने भनेर हामीले म्याथ थप गरेका छौँ। म्याथ थप गरेको पनि 7 महिना भइसक्यो, होइन? अहिलेसम्म पनि उहाँहरूको चाहिँ सन्तोषजनक रूपमा चाहिँ उहाँहरूले काम सुरु गरेको चाहिँ फिजिकल्ली देखिया छैन।
4: 25 लाखले टार्गेट गरेका थियौँ,
3: हाम्रो ठेक्का सम्झौतामै 25 लाख भेहिकलहरूलाई चाहिँ उहाँहरूले प्लेट बनाइदिने, त्यसपछि 25 लाख भेहिकलमा हामीले प्लेट जडान गर्ने, 25 लाख भेहिकलमा प्लेट जडान गरिसकेपछि उहाँहरूले यो सबै सिस्टम चाहिँ नेपाल सरकारलाई सुम्पेर अरू गाडीहरूलाई चाहिँ नेपाल सरकारले अन गरेर गर्ने भन्ने हो। बिचमा फेरि अदालतहरूबाट चाहिँ स्टेडहरू आएर चाहिँ अलिकति लम्बिएको थियो, जेएनजे आन्दोलन पछि चाहिँ काम अझ लम्बियो।
4: अब अहिलेसम्मको प्रगति चाहिँ के छ? सुरुबाट गर्नुपर्ने भन्नुभयो, उत्पादन गरेर गाडीमा राख्ने त्यो चरण चाहिँ कहिलेबाट सुरु हुन्छ भन्ने उनीहरूले बताएका छन्, या प्रगति विवरण के छ?
3: त्यसको लागि चाहिँ पहिला सामानहरू बाहिरबाट ल्याउनु पर्छ, होइन? सामान ल्याएपछि अब यहाँ भएको बिल्डिङमा चाहिँ त्यसलाई सुधार गरेर चाहिँ गराउनु पर्छ। यसो हामीले फिजिकल्ली हेर्दाखेरि चाहिँ जति चाहिँ हामीले एक्सपेक्ट गरे अनुसार चाहिँ काम भएको छैन कि जस्तो देखिन्छ।
4: अब नयाँ लिने प्लेटहरू चाहिँ कस्तो इम्बोस्ड हुन्छ कि नन इम्बोस्ड नै दिन्छ? अहिले
3: नयाँ जडान गाडीहरूमा पनि अब उहाँसित त सम्झौताहरू अनुरूपै हुने भयो,
4: तर उहाँहरूले अहिले प्रोडक्सन गरि नराखेको अवस्थामा चाहिँ प्रादेशिक नम्बर प्लेट नै लागू हुने हो अहिले?
3: त्यो त अहिले अब

0: यसरी चाहिँ ठाउँ ठाउँमा गएर चाहिँ नम्बर लेखेर लगाउने चलन छ नि जुन पुरानो, अब त्यही तरिकाले नै उहाँहरूले लगाएर चलाइराख्नु भएको छ होइन। अब हामीले प्रोडक्सन भएर चाहिँ रेडी नहुन्जेलसम्म उहाँहरूलाई अनिवार्य गर्न सक्ने कुरो पनि भएन।
1: तिन खाले नम्बर प्लेटहरू छ नि, जुन पुरानो अनि त्यसपछि यो प्रादेशिक अनि त्यसपछि यो इम्पोर्ट प्लेट।
0: पुरानो त्योहरू त हुँदैन, अब चाहिँ त्यही प्रदेशको नाम लेखेको नम्बर प्लेट अनुसार गाडीहरू हुने भए। इम्पोर्टको चाहिँ यसो सुरु गरेको, अब सुरु गरेर बिचमा यो भएर चाहिँ उहाँहरूलाई म्याथप गराएको छ। उहाँहरूले 3 वर्षभित्र भ्याउनु भएन भने त्यसलाई कसरी जाने हामी तपाईँलाई
2: यातायात व्यवस्था विभागका निर्देशक मणिराम भूषाल साथी प्रदीप बस्यालसँग कुरा गर्दै। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। भेनेजुएलामा लगातारका दुई शक्तिशाली भूकम्पमा परि कम्तीमा 164 जना मारिएका र झण्डै 1000 घाइते भएका देशकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बताएकी छन्। बुधबारको दोस्रो भूकम्प उक्त दक्षिण अमेरिकी मुलुकले एक शताब्दी यता महसुस गरेको सर्वाधिक शक्तिशाली भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणीन्द्र दाहालबाट।
3: भेनेजुएलामा संकटकालको घोषणा गरिएको छ। विमानस्थल, रेल र यातायात सेवा अवरुद्ध भएका छन्। भग्नावशेषमा पुरिएका हुन सक्ने व्यक्तिहरूको जीवितै उद्धारका लागि प्रयासहरू भइरहेका छन्। झण्डै 50 लाख जनसङ्ख्या रहेको राजधानी कराकसमा स्थानीय समयअनुसार साँझको 6:04 जाँदा दुईवटा शक्तिशाली भूकम्पको धक्का महसुस भएका थिए। कार्यवाहक राष्ट्रपति रोड्रिगेजले राजधानीको उत्तरमा अवस्थित ला ग्वाइरा क्षेत्र सर्वाधिक नराम्रोसँग प्रभावित भएको बताइन्। अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय USGSका अनुसार पहिलो भूकम्प 7.2 र दोस्रो 7.5 म्याग्निट्युड मापन गरिएको थियो। दुवै भूकम्पको केन्द्रबिन्दु राजधानी बाहिर भए पनि कराकसमा शक्तिशाली धक्काहरू महसुस गरिएका थिए, जसले गर्दा भवनहरू हल्लिए र धेरै भत्किए। भेनेजुएलाका आन्तरिक मामिला मन्त्रीले 30 भन्दा बढी परकम्पहरू महसुस गरिएका जानकारी दिँदै धेरै राज्यहरू प्रभावित भएको बताए। 1000 किलोमिटर टाढा रहेको कोलम्बियाको राजधानी बगोटामा पनि भूकम्पको असर महसुस गरिएको थियो। खोज तथा उद्धार कार्य जारी रहँदा मृतकहरूको संख्या बढ्न सक्ने ठानिएको छ। अमेरिका सहित कैयौं देशहरूले खोज तथा उद्धारमा सघाउने प्रतिबद्धता जनाएका छन्। राष्ट्रपति ट्रम्पले सघाउन आफू तयार, इच्छुक र सक्षम रहेको भन्दै तत्काल प्रतिक्रिया जनाउन निर्देशन दिएको बताएका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।